نہیں ہے۔ تو ایک کھیل ہے اورنگ سلیماں میرے نزدیک، ایک بات ہے اجاز مسیحا میرے آگے۔ اجاز موجزیاں دی جمع، موجزے کرامات۔ تو غالب کہندے حضرت عیسیٰ دے موجزے، موجزے کی قبر تے ہتھ لایا ہے، مردہ زندہ ہو گیا ہے، بیمار دے سر تے ہتھ پھیرے ہے، تندرست ہو گیا ہے، اندھے دیاں اکھاں تے ہتھ رکھے ہے، وہ سجاکھا ہو گیا ہے۔ غالب ہس کے کہندن اے وی بچیاں دے کھیل تو زیادہ کچھ نہیں، سب کچھ ایک کھیل ہے۔ حضرت عیسیٰ دے معجزے، تخت سلیمانی، دن رات وچ جو کچھ ہو رہا ہے، سب کچھ ایک تماشا ہے۔ اے گل وکھری ہے کہ جیون دے اس مہان گہرے تل نو جو اے مہاپرش ویکھ سکیا ہے، اتھے تک پہنچیا تے نہیں، پر ویکھ لینا بھی کوئی گھٹ نہیں ہے، بہت وڈی سادھنا ہے۔ اے گل وکھری ہے کہ دماغی سادھنا ہے، پر جنہ نے ادھیاتمک سادھنا کیتی، ہیم کنڈ دے تپیشور نے ہیم کنڈ وچ بیٹھ کے انہیں جیون دے گہرے تل دے چات نہیں ماری، وہ جیون دے گہرے تل دے پہنچے ہے، اس ٹکانے تے پہنچ کے کہہ رہے ہے، میں ہوں پرم پرک کو داسا، دیکھن آیو جگت تماشا۔ میں تماشا ویکھن واسطے آیا، میں تماشا خود نہیں ہاں۔ اگر وہ تماشا خود ہوں دے تے جد چار بچے شہید ہوئے تے رون دے، تے جگت تے روندے آیا نو ویکھ کے ہسدا، کدی روندے آیا نو ویکھ کے روندا نہیں ہے۔ اس واسطے عام کہاوت ہے، تسی ہسو گے جگت نال ہسے گا، پر جد تسی روو گے جگت رون نو تیار نہیں ہوئے گا۔ رونے دی کون سانج پاندا ہے؟ ہاسے دی سانج پاندا ہے۔ جیون دی ساری سانج پاندے نے، موت دی کون سانج پاوے گا؟ نفے دی ساری سانج پاندے نے، نقصان دی کون سانج پاوے گا؟ سارے رشتے سکھ دے نے، دکھ دی رشتے داری کون جوڑے گا؟ صاحب گرو تیگ بہادر صاحب جی مہاراج دا فیصلہ، سکھ میں بہو سنگی بھئے، دکھ میں سنگ نہ کوئے، کہو نانک سن رے منا، انت سہائی ہوئے۔ ہری دا بھجن کر اے من، کہو نانک ہر بھج منا، انت سہائی ہوئے۔ جگت تے سکھ دا سنگی ہے، اتنا وڈا سنگی ہے کہ سکھ میں آن ملت بہو بیٹھت، رہت چہوں دس گے رے۔ بہت لمبی چوڑی جڑی بھیڑ ہے تیرے آلے دوالے، کدرے اے نہ سمجھ نہیں کہ میرے سنگی ساتھی نے۔ گرو تیگ بہادر صاحب جی کہنے نہیں، سب سکھ دے ساتھی نے، اور جس دن تو دیکھیں گا کہ تیری چولی چ سکھ نہیں رہے، تو چراغ لے کے بھی نہ سنگیاں ساتھیاں نو ٹونڈے گا، نہیں لبنے، ایک کسے پاسے ملنے نہیں۔ سارا شور شرابا، ساری بھیڑ، سارا ورتن ولیوا، سارا سمبند سکھ دا ہے۔ سکھ میں آن ملت بہو بیٹھت، رہت چہوں دس گہرے۔ تو صاحب گرو گوبند سنگھ جی مہاراج بچے شہید ہو گئے، پتا شہید ہو گئے، تے آپ دعوے نال کہندن، چاہا شد کے چوں بچے گاں کشتا چار، کہ باقی بمان دست پیچی دامار، چے مردی کے اخگر خموشاں کنی، کہ آتش دامارا فیروزاں کنی۔ کی ہویا کہ بلدے ہوئے بھامبنا دے چوں چار چنگاریاں بج گئیاں، یہ سب کچھ انہا لئی ایک تماشا ہے۔ تو صاحب شری گرو نانک دیو جی مہاراج دا فرمان کہ پرچلت گاتھا تے اے ہے، اور خاص کر کے یوگیاں دے پرچار دے خاص گل آئی کہ اے مادہ اے مایا جگتی نال پرسوت ہوئی، ویائی، اور اس تو تین پرمانک چیلیاں نے جنم لیا، جے دچ ایک سنساری ہے، ایک بھنڈاری ہے، اور ایک لے کرن والا ہے، ایک پرلے کرن والا ہے۔ پر حقیقت کی ہے، صاحب کہنے جیوں تس بھاوے تیویں چلاوے، جیوں ہووے فرمان۔ حقیقت تے کہ پرماتما جیویں چاہندا ہے تیویں اپنی پرکرتی نو چلا رہا ہے، جیویں اس دا حکم ہے تیویں جگت دے سب کچھ جو ہے ہو رہا ہے، اس تو بنا ہور کچھ نہیں، اس تو ہی اتپتی ہو رہی ہے، اس تو ہی پالنا ہو رہی ہے، اس تو ہی ناس ہو رہا ہے، کیونکہ اس دا کوئی مدعا نہیں، اس لئے سب کچھ تماشا ہے، اس لئے سب کچھ ایک کھیل ہے۔ ایک مت ہے بڑی سندر،
कि एक दफा शिवजी ने प्रार्थना कीती है अकाल पुरख कि तू मैनू जिहड़ी ये सेवा बख्शी है मौत दी, मैं जिस घर विच जाना रोना पिटना शुरू हो जांदा है, ये मैनू चंगा नहीं लगदा, ते मेरी सेवा बदल दित्ती जाए। जिहड़ा काम इंद्र नू सौंपिया गया है बरखा करन दा, ये काम मैनू दित्ता जाए। तां परमात्मा ने आखिया, शंकर बरखा करनी तेरे सुभा दे अनुकूल नहीं, मौत करनी तेरे सुभा दे अनुकूल है, ते असी कम दिता है तेनू तेरे सुभाव दे अनुकूल। पर शिव जी ने हट कीती नहीं, जे बरखा इंद्र कर सकदा है तो मैं क्यों नहीं कर सकदा, मेरी झोली च यह सेवा पाई जाए। बहुते तरले करके हट करके परमात्मा ने यह सेवा झोली च पा दिती। अच्छा हुण आईदा तो बरखा तू करेगा। शिव जी ने यह वर प्राप्त किया, जद मैं डमरू वजावा उदो ही बरखा होवे, उस तो पहले नहीं होनी चाहती। तथा उसतू कर दिता गया, ठीक है तू डमरू वजाएगा बरखा होवेगी। मात लोग दे आए शिव जी, मिथ्यास किसान लोग हल चला रहे सन, तो शिव जी कहने लगे सुनो हल ना चलाओ, क्यों 13 साल तक मी नहीं पैना, बरखा मेरे हाथ च है, लेके वर आया है बरखा दा, कर रहा है मौत अपने सुभाव दे मुताबिक। 15 दिनां बाद जद फिर उत्थों लंघिया ते किसान बीज पै पावन, ते शिव जी गुस्से च आके कहण लगे जद मैं कह दिता है 13 साल तक मीह नहीं पैना, ते बीज क्यों रोल रहे हो जमीन विच, क्यों नाश कर रहे हो, क्यों अपना नुकसान कर रहे हो। तो किसान कहण लगे जे रब चाहेगा ते बिना मीह ते भी बीज उगाणगे, ते जे हुण ना भी उगे ते 13 साल बाद मीह पैना है, ते 13 साल तक असी बीज बोया ना हल चलाया ना, तो असी ते हल चलाना भुल जावांगे, साडी संतान भुल जावेगी, असी खेती बाड़ी दा काम ही भुल जावांगे। थोड़े जिहा शिव जी अगे चले गए, रुख दे थले बैठे, ते ख्याल आया जे किधरे मैं 13 साल डमरू वजाया ना ते मैं वजाना भुल जावांगा। तो एकदम झोली देखो डमरू कढ़िया और उन्हूं वजाण लग पे, ते वजांदे आई मीह पै गया। गुस्से च आए भी मेरी चाहत तो बिना किस तरह होया, अलहाम होया, आकाशवाणी हुई, तू ही वर लिया सी, जद मैं डमरू वजावा उदो बरखा होवे तो हो गई है बरखा। शिवजी दे हथ जुड़ गए, कहण लगे नहीं इते दो कुछ तू चाहना है ओही कुछ आउंदा है, जो कुछ असी चाहते हैं ओ कुछ नहीं आउंदा। तो साहिब श्री गुरु नानक देव जी महाराज फरमान पे करदे ने, ज्यों तिस भावे तिवें चलावे, ज्यों होवे फरमान, जिवें उस नूं भावदा है ते जिवें उस दा हुक्म है तिवें ही ओ जगत नूं चला रहा है, ते तिवें ही उसे तरीके नाल ही जगत विच सब कुछ हो रहा है। ओ वेखे उना नदर ना आवे बहुता ए वडाण, बहुती आश्चर्य लीला ए है कि परमात्मा सारिआं नूं वेखदा, सारे जीवां नूं वेखदा, पर सारे जीवां नूं परमात्मा नहीं दिखाई देंदा। ओह वेख रहा है लेकिन जीवां नूं ओह नहीं दिखाई दे रहा। महाराज कहिंदे मेरी दृष्टि सब तों वड्डा विडाण हैरान कुण खेल जिहड़ा है ओह यही है कि हर इक दे उत्ते निगाह रखी बैठा है लेकिन किसे जीव दी निगाह दे सामने परमात्मा नहीं, अकाल पुरख नहीं। आदेश तिसे आदेश, आदेश है सजदा है उसनु किसनु, जो जगत दा मुड है ते जिस दा कोई मुड नहीं, और जो धबियां तो रहत है नाश तो रहत है, ते जिस दा वेश समुचे जुगां जुगांतरां दे च इको ही है। आदेश तिसे आदेश, आद अनिल अनाद अनाहत, जुग जुग एको वेश।